शिक्षाको स्वास्थ्य विशेष गरेर तिनीहरूलाई अहिले शिक्षामा प्रयोग गर्दा यो कुरा हटाउनु

तर साँझ परेपछि फेरि त्रिपालमुनिको अस्थायी बासना फर्किन्छ। पानी परेका दिन त दिनभरि नै टेन्टभित्र बस्नुपर्ने बाध्यता छ। छजनाको परिवार सहित चार वर्षदेखि त्रिपालमै बसिरहनु भएका सुनिताउजी भन्नुहुन्छ।

सारे टीका राष्ट्रीय राहत समाधि समिति राहत समाधि टीका संस्था राहत के संवैधानिक पनि स्थायी समाधान भने दिन सकेको छैन। स्थानीयको मुख्य माग सुरक्षित र स्थायी राख्ने हो। दरबारका प्रमुख जिल्ला अधिकारी अमर बहादुर ओलीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरिसकेको र सोही अध्ययनका आधारमा स्थानान्तरण प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो। जानकारीका अनुसार मालागा मात्र होइन बलौचा उभा दुर्खेडा किन्नेमारी कोइराला र घुगा लगायतका बस्ती पनि पहिरोको उच्च जोखिममा छन्। ती बस्तीको पनि स्थानान्तरण आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। जोखिम पुष्टि भइसकेपछि पनि वर्षौंसम्म स्थानान्तरण हुन नसक्दा स्थानीय हरेक वर्ष वर्षायासले ज्यानको जोखिम मोल्नु परेको छ।

0: सबैजना आइसक्नुभयो। आजको वाइस्टरको छलफल सुरु गराउनु त हुन्छ। आज हामी पहिलो जागरूकताको लक्षणहरूको बारेमा विज्ञानको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, किरानो सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धागा काट्ने वा पहिले काटेको छ भने धागा खोराकी नहुने र जमिन धासिने जस्ता लक्षण पहिलोको लक्षणहरू हुन्।
0: पहिलोका पनि लक्षण हुन्छन् भनेको हामीले त अब पहिलो स्तरको लिलाको सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो

0: पनि गर्नु हुँदैन। सरकार सामान्य कार्यकर्ता लानु भनेको जोखिम पढाउनु हो। सामानको लोकबल र अन्न गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, मैले भनेको कुरा सही हो। ज्यान बाँचे के धन, ज्यान नभए के धन?
2: द्वारा जनहितमा जाने सन्देश।

भारतीय नगरपालिकाले औषधि उपचार खर्चमा पुर्याईलाई भदौ साथी विचारमा वितरण गर्न आग्रह गरेको छ। नगरपालिकाले निगोमा प्रत्यार्पण गरेका डायलिसिस गरिरहेका क्यान्सर सूचना निर्वाचनले

राशि समाचार। प्रधानमंत्री नरेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको 3% कर खारेज भएको घोषणा गर्नुभएको छ। मंगलबार दिउँसो सामाजिक सञ्जाल मार्फत

सरकारमा सोडियम धेरै बढ़िहुँदा मुटु रोगको जोखिम बढ़ा हुने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।

ईश्वर अवस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं तर

0: हो तर त्यसको एक घण्टाभित्र अनिवार्य सन्तान सुरु गरौ। छ महिनासम्म आमाको दुध मात्रै खुवाऊ। स्वास्थ्य बच्चा उज्यालो भविष्य स्तनपान गराउ। स्वास्थ्य
1: स्वास्थ्य कार्यद्वारा सङ्गीतमा जाने सन्देश।

मानिसहरू आएर उपचारहरूले सफल उपचारले भइसकेको छ र अब घाउ खतिर कस्तो सुकै घाउ खतिर भए पनि सबै घाउ खतिराहरूलाई नानीहरू औषधि उपचार गर्ने गर्छन्। जस्तै मासु कमाएको आँखामा पर्दा प्रणालीको प्रणाली बनेको औषधि छैन आफ्नो मासु बोलाएको सबै देखेको छ। मेरो फोन नम्बर 98586128 98586128 98271941 हो। मलाई एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला हस्। धन्यवाद।

साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तयार कुनै खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय प्रक्रियाबाट

0: तैयारी खाना जंक फूड तथा बेलुका खाना में सोडियम धेरै हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट

किनभने चार थाई सत्रबाट दुई थाई छोराकी दुई थाई देवको लागि एक थाई माझीलाई एकता हो एकता पटेलालाई बद्ध उपयोग तपाईँसँग प्राप्त आफै उपयोग एकता हो

0: त्यसका धर्मले पनि गुरुहरू घुम्ने र तारतम्य नदी नालामा विषालु सर्प हुन सक्ने भए पनि नचाहिने पनि भन्नुभएको थियो।
1: सतर्कता अपनाउने गरौ।

0: Studies.
1: अवसर नहोस् पुरानो समाचार।
0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रकृतिक तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिसो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो गुरुबाबा एफएमद्वारा जनहितमा जारी सन्देश।

अघि केही प्रदेशमा गठबन्धन सरकारको आयो छुटिँदै गएको छ। प्रदेश सरकारको औचित्यमाथि बहस गरिरहँदा प्रदेशमा देखिएको राजनीतिक

0: साँची पुरानी खपलाई कमीलाई तनाउदिने निर्णयको बताउनुभयो।
1: नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा कति समितिहरूमा मिटर प्लासमा विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधि सुनिश्चित 2083/4 1 भएको सङ्कट अनुमोदन गरे।

गर्दै टुक्पानीले गरेको छ भने श्रम अदालतको अध्यक्षको उच्च अदालत सुझावद्वारा न्यायाधीश डिफेन्स अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। यस्तै गोटी संस्थानको प्रशासक पदमा शैलेश राजकुमारलाई नियुक्ति गर्ने पोखरा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियम

समिति गठन गरिएको छ। बैठकको सूचना र स्वास्थ्य क्षेत्रमा मध्ये आयोजित समिति

अमेरिकाले आज साउदी अरबसँग एउटा महत्वपूर्ण सम्झौता घोषणा गर्ने ठानिएको छ, जसले त्यहाँ गएर

सारे मिठाइयों का तात्पर्य यह आज आफूलाई प्रति आक्रमण का प्रतिवेदी तीव्र बनाने सहित विभिन्न जिम्मेवारी दिएका बताएका छन्। जेलेन्स्कीले सेनामा पुनर्गठन कार्यलाई निरन्तरता दिइराखेका छन्। पारम्परिक सोचका जेलेन्स्कीले यस

देखेछेन समस्या सम्बोधनमा उनीको रिपोर्टिङ उसके बारे कतिपय सेवाधारीले युवा श्रम तथा रोजगार मन्त्री समक्ष गुनासो गरेपछि ती कार्यालयहरूलाई परिपत्र गरिएको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागका महानिर्देशकले बताएका छन्। श्रमिकका उजुरी अथवा निवेदनमाथि समयमै कार्यवाहीका निम्ति संस्थागत क्षमता विस्तार आवश्यक रहेको श्रम मामिलाका एक जानकारी बताएका छन्।

सेवा गराइसक्यो उचित व्यवहारमा विभिन्न संघका कर्मचारी बारे गुनासो आएपछि महाभारतीय कार्यालयमा विभागले परिपत्र गरेको हो। कार्यालयमा श्रमिक

0: ना सूर्य आउँदा एक घण्टा भित्र त्यसलाई हेरेर आफूसँग सम्बन्धित छ भने डक्टर भने बाँकी प्रक्रिया बताइदिने वा आफूसँग सम्बन्धित छैन भने त्यो निकाय जानुहोला भनेर सम्झाइदिनु पर्ने बताए। एक घण्टा भित्र समस्याको समाधान नहुने भए पनि प्रक्रियागत काम सो समय अवधिमा पुरा गर्नुपर्ने परिपत्रको आशय रहेको उनले उल्लेख गरे। न्यूनतम पारिश्रमिक कार्यान्वयन भयो वा नभएको हेर्ने श्रम निरीक्षण गर्ने र व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी लगायतका विषयहरू गरेको छ। तर आफूहरूका आउनु लिएर ठ्याक्कै किताब गरेर नआउने गरेको महानिर्देशक पाण्डेसन हुन्छन्। औसतमा दैनिक 30 देखि 35 वटा गुनासा आउने गरेको विभागले जनाएको छ। समस्या सम्बोधनमा हुने गरेको ढिला स्वास्थ्यलाई लिएर आलोचना भइरहेका सिभिल सुरक्षा बीच काम गर्दै आएको विभागको आफ्नो गुनासो छ। समयमै समस्या सम्बोधनको लागि त्यसतर्फ ध्यान दिनुपर्ने श्रमविज्ञ केशव भट्टराईको सुझाव छ। सामूहिक सौदाबाजी गरेको खण्डमा श्रमिकहरूले आफ्नो सरकार सशक्त रूपमा सम्बोधन गराउन सक्ने उनको तर्क छ।
1: नेपाली

उनीहरूले पहिले नसुनेको कुरा गरेको प्रयोग गर्थे। उनीहरू प्रति साधारण

चाहिँ आज अथवा पानी ल्याउनको लागि महिलालाई चिया पुर्याउने सन्देश दिनको लागि स्थानीय बनाउन थाले। प्रारम्भिक समयमा उनीहरूको वार्तालाप सुन्नको लागि सानातिर काम गर्नु पर्थ्यो। कारणमा उनलाई त्यही बस्नु अनुमति दियो। केही जाँदा पश्चिमले प्रतिपत्तिको विरुद्धमा लड्ने अप्रीति योद्धाहरूका बारेमा जानकारी प्राप्त भयो।

काटा कुखहरू खोल्दैन नि भोजनको निम्ति भएको बारी बारी जङ्गलमा उनीहरूलाई एउटा प्लेट समात्न भने जसमा कुखुराको मासु धेरै टुक्रा थियो मासु हात्तीमा बेसी ढासिएको कारण मैले सजिलै छुटाउन छुट्याएर खान सकिन् अरू मानिसले छुरी काँटा चलाएको देखेर आफूले पनि चलाएर हात्तीबाट मासु निकाल्ने प्रयास गरे प्लेटमा छुरी काँटा सजिलै तर म असफल भए मैले बारम्बार यस्तो कार्य गर्दा दिदीकी दिदी मात्रै हेरेर हाँसिरहेँ सायद उनी आफ्नै बहिनीले आफूले सही कुरा गरेको थिए भनेर प्रभावित गर्न चाहन्थे म प्रयास गर्दा गर्दै पसिनाले प्रस्तुत थिए तर मैले आफ्नो हात स्वीकार गर्न राजी थिएँ त्यसैले मैले त्यो मासुको टुक्रालाई हातमा राखेँ समग्रमा मैले त्यो दिन मासु राम्ररी खान सकिनँ यो घटनापछि ठुली बहिनीले स्थानीय बहिनीलाई बताइन् यदि तिमीले यो भ्रमण केटासँग प्रयोग गर्यो भने आफ्नो पुरा जीवन नष्ट गर्नेछ तर बहिनीले उनको परामर्श नभन्दा प्रयत्न गर्छन् उनले म राउन्डलाई प्रेरित गरे अन्तत हामी अलग अलग बाटोतर्फ लागे उनी कुनै अन्य स्कुलमा शिक्षा प्रदान गरेर एउटा शिक्षिका पनि केही वर्षपछि हामीले प्रेम भन्दाको आदान प्रदान गरिदिएको पछि उनको ठेगाना नै पाउन छोडे पछि

हामीले यो परम्परामा एकदम प्रशंसाको कुरा हो जुन देवा दिदीले चल्दै आएको छ। उनी हामीतिर फर्किएको कसो अचानक बनियो जुन प्रकारको थियो यी स्वस्थ एवं सुन्दर युवा छोराहरू तिम्रो जातिका लग्नु हुन् तिनीहरू भर्खर एक समारोहमा पुरुष भएका छन् तर मेरो विचारमा यो चाल मात्र हो। हामी सबै दक्षिण अफ्रिकी काला मानिस मानिस पराजित छौँ। हामीसँग कुनै सत्ता र सामर्थ्य छैन। हामीसँग आफ्नो भन्नु केही पनि छैन। मलाई लाग्छ परमेश्वरले हाम्रो व्यथा देखिरहेका छन् तर सायद परीक्षा लिइरहेका छन्। यदि त्यसो गर्ने हो भने म चाहन्छु म जति चाँडो गर्छु त्यति नै राम्रो हुन्छ। म भगवान्लाई बताउनेछु कि प्रत्येक राष्ट्रको एक फुल असलमै नै बनाइएछ। मैले गिरीको विचार सुनेर सुरुका निराश भए। तपाईँ पनि सुरुमा त दुःख लाग्यो तर बिस्तारै बिस्तारै म उनको विचारले प्रभावित हुँदै गए। उनले दिएको विचारको बिउलाई फेरि समयसम्म लुकाएर राखिरहे तर अन्तत हामी रूपमा प्रेरित दिए पछि मात्र मुखिया यसो सान्दर्भिक रहेछ भन्ने थाहा पाए। समारोह सकिएपछि म नदीमा आए। उक्त नदी फेरि टाढाको हिन्दू महासागरमा विलीन हुनुको लागि नागरी बाटो हुँदैको सूर्य अस्ताउने बेला भएपछि म आफ्नो एकान्त निवासतर्फ लागे। यहाँ मनाई भए तापनि मैले शिरीषको मुखमुनि जलिरहेका कहानी गर्दै तिनी थिए। उक्त कहानीभित्र मेरो पुन र बहिनीको बाल्यकालको रमण यो संसार घुमेको थियो। अब म पुरुष भइसकेको थिएँ र दुवारा कहिले पनि थिचकी खेल्न खेल खेल्न सक्दैन थिएँ। म केही जन्म र गाईको फुलबाट दुध निकालेर पिउन सक्दिनँ थिएँ। जब बाल्यकालतिर फर्किएर

चीन मिशन वापसी को लेकर फिर समय फिर पोलैंड में कला देरी शिक्षा को सर्वोच्च संस्थान थे। राजा स्वयं त्यसपछि जस्टिसलाई केही शिक्षा प्राप्त गरेका थिए। त्यहाँ उच्चतर माध्यमिक स्कुलमा शिक्षक ट्रेनिङ कलेज पनि थियो। त्यहाँ व्यवहारिक ज्ञानका साथै स्त्री सिलाई आदि कामको पनि शिक्षा दिइन्थ्यो। हामी कलकबेरी जाने क्रममा राजाले बाटो गरी मेरो भविष्यको बारेमा सम्झाइदिए। मेरो सभाताको समाज भन्ने काम गर्न प्रेरित गरिदिए। मैले पनि उनलाई त्यस्तो काम गर्ने आश्वासन दिए। उनले संस्थानको अध्यक्ष हरिशको बारेमा पनि जानकारी दिए। उनका अनुसार ती व्यक्ति एकदम अद्भुत थिए। उनी गोरा जातिका मानिस थिए। पूजा चिन्तितका मानिसलाई दिल देखि चाहनुको साथ साथै उनीहरूको मर्म पनि बुझ्थे। सभाका मुटो भएपछि हरिश महोदयलाई राजा बनाउन चाहन्थे। क्रिस्टिनीको ट्रेनिङ लिएर परम्परागत शासन बनाउन चाहन्थे। राजाले मलाई हरिश महोदयसँग प्रशिक्षण लिएर अनुरोध गरे किनकि मलाई उनीद्वारा प्रशिक्षित भएका नेताको सल्लाहकार थियो। व्यज बेनीमा धेरै बडा व्यापारी सरकारी अधिकारी रजिस्ट्री र पुलिस अधिकारीसँग मेरो परिचय भयो। उनीहरू उच्च पदस्थ भएको कारण राजाले सम्मानपूर्वक व्यवहार गर्नुहुन्थ्यो। कहिले काहीँ राजा उनीहरूको रक्षणा पनि गर्नुहुन्थ्यो। मोरा जातिका मानिससँग धेरै सम्बन्ध राखेको मलाई कम अनुभव थियो। मैले उनीहरूसँग कस्तो सम्बन्ध राख्नुपर्छ भन्ने बारेमा राजाले पनि बताए। हरिश महोदयसँग सम्मानपूर्वक सम्बन्ध राख्नुपर्छ भन्ने चाहिँ पहिलोपल्ट जानकारी दिएभन्दा अझ शान्ता ठाउँ थियो। त्यहाँ स्कुलका दुई दर्जन ठुला भवन बनेका थिए। केही कोलोनी थिए जहाँ केही कुरा दुई व्यक्ति बस्नको निम्ति अलग अलग कोठा थिए। पुस्तकालयदेखि लिएर अनेक प्रकारका कक्षा भवन थिए। उक्त निवास स्थान अफ्रिकी शैलीको जस्तो नभए र पश्चिमी शैलीको थियो। त्यस्तो नौलो र अप्रचित ठाउँमा म पहिलोपटक प्रवेश गर्दै थिएँ। मलाई हरिश महोदयको साइनको सेवा थियो। राजाले उनीसँग मेरो परिचय गराएथे। मैले उनी जस्तो गोरो जातिको मानिससँग पहिलोपटक हात दिए। उनी एकदम शिष्ट र स्नेही व्यक्ति रहेछ। उनले श्रद्धापूर्वक राजाको स्वागत गरे। राजाले उनलाई मलाई राज्यको भावी सल्लाहकार बन्नको लागि शिक्षा दिनुको साथसाथै र म प्रति विशेष ध्यान दिन अनुरोध गरे। उनले पनि स्वीकृतिपूर्वक टाउको हल्लाए। स्कुलमा पढाइ भइसकेपछि कलकबेरीका विद्यार्थीले शारीरिक व्यायाम गरिसकेपछि मकैसम्म मलाई काम गर्ने व्यवस्था मिलाउने हरिशले बताए। साक्षात्कार सकिएपछि राजाले मसँग विदा लिएर मोजी खर्चको निम्ति एक पाउन्ड भन्नुहुन्थ्यो, जुन मेरो लागि अहिलेसम्मको सबैभन्दा धेरै पैसा थियो। छुट्टिने बेलामा उनले मैले कहिले निराश बनाउने छैन भन्ने वाचा गरे। कलकबेरी एक थिम्बु कलेज थियो। त्यसको निम्ति थिम्बुका राजाले जमिन प्रदान गरेका थिए। मैले सोचेको थिएँ त्यहाँ पनि मलाई जस्तो सम्मान गरिनेछ तर म गलत रहेछु। यही त सबैभन्दा